0: भयो भाइ?
1: सर, हामी धेरै ठाउँमा पुग्यौँ तर
0: केही छैन, म छु नि, टेन्सन नगर। आऊ, रमाइलो गरौँ।

मुखै खोल्न पर्ने हो कि आफै बुझी ए जाने, मुखै खोल्न पर्ने हो कि आफै बुझी जाने, रामै राजा थिए र पोसी त भइतिन् रानी।